0: इस आदमी को तो दीवानगी का आरजा है, तो इसके बारे में कुछ मुद्दत इंतजार करो।
1: قال رب انصرني بما كذبون
0: نوح نے کہا کہ پروردگار انہوں نے مجھے جھٹلایا ہے تو میری مدد کر
1: فأو

0: आप सुन रहे हैं FM 92.6 UCP की दुनिया।
1: सामईन, वक्फे के बाद खुश आमदीद। हजरत उमर बिन खत्ताब रजी अल्लाह तआला अन्हु ने अपने मामू आस बिन हश्याम बिन मुगीरा को कत्ल किया। हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु ने अपने बेटे अब्दुर्रहमान को, जो उस वक्त मुशरिकीन के हमराह था, पुकार कर कहा, ओ खबीस, मेरा माल कहाँ है? अब्दुर्रहमान ने कहा, हथियार, तेज रो घोड़े और इस तलवार के सिवा कुछ बाकी नहीं जो बढ़ापे की गुमराही का खात्मा करती है। जिस वक्त मुसलमानों ने मुशरिकीन की गिरफ्तारी शुरू की, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम छपर में तशरीफ फरमा थे और हजरत साद बिन माज रजी अल्लाह तआला अन्हु तलवार हमाइल किए दरवाजे पर पहरा दे रहे थे। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने देखा कि हजरत साद रजी अल्लाह तआला अन्हु के चेहरे पर लोगों की इस हरकत का नागवार असर पड़ रहा है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ऐ साद, बाखुदा ऐसा महसूस होता है कि तुमको मुसलमानों का ये काम नागवार है। उन्होंने कहा, जी हाँ, खुदा की कसम, ऐ अल्लाह के रसूल, ये अहले शिर्क के साथ पहला मार्का है जिसका मौका अल्लाह ने हमें फराहम किया है। इसलिए अहले शिर्क को बाकी छोड़ने के बजाय मुझे ये बात ज्यादा पसंद है कि उन्हें खूब कत्ल किया जाए और अच्छी तरह कुचल दिया जाए। इस जंग में हजरत काशा बिन मोहसिन असदी रजी अल्लाह तआला अन्हु की तलवार टूट गई। वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुए। आपने उन्हें लकड़ी का एक फट्टा थमा दिया और फरमाया, अकाशा, इसी से लड़ाई करो। अकाशा रजी अल्लाह तआला अन्हु ने उसे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से लेकर हिलाया तो वो एक लंबी, मजबूत और चम चम करती हुई सफेद तलवार में तब्दील हो गया। फिर उन्होंने इसी से लड़ाई की, यहाँ तक कि अल्लाह ने मुसलमानों को फतह नसीब फरमाई। इस तलवार का नाम औन यानी मदद रखा गया था। ये तलवार मुस्तकलन हजरत अकाशा रजी अल्लाह तआला अन्हु के पास रही और वो इसी को लड़ाइयों में इस्तेमाल करते रहे, यहाँ तक के दौरे सिद्दीके में मुर्तदीन के खिलाफ जंग करते हुए शहीद हो गए। उस वक्त भी ये तलवार उनके पास ही थी। खात्मा जंग के बाद हजरत मुसब बिन उमरी अब्दरी रजी अल्लाह तआला अन्हु अपने भाई अबुल अजीज बिन उमैर अब्दरी के पास से गुजरे। अबू अजीज ने मुसलमानों के खिलाफ जंग लड़ी थी और इस वक्त एक अंसारी सहाबी उसका हाथ बांध रहे थे। हजरत मुसब रजी अल्लाह तआला अन्हु ने उस अंसारी से कहा, इस शख्स के जरिए अपने हाथ मजबूत करना, इसकी माँ बड़ी मालदार है, वो गालिबन तुम्हें अच्छा फदिया देगी। इस पर अबू अजीज ने अपने भाई मुसब रजी अल्लाह तआला अन्हु से कहा, क्या मेरे बारे में तुम्हारी यही वसीयत है? हजरत मुसब ने फरमाया, हाँ, तुम्हारे बजाय ये अंसारी मेरा भाई है। जब मुशरिकीन की लाशों को कुएं में डालने का हुक्म दिया गया और उतबा बिन रबिया को कुएं की तरफ घसीट कर ले जाया गया तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उसके साथजादे हजरत अबू हुज़ैफा रजी अल्लाह तआला अन्हु के चेहरे पर नजर डाली। देखा तो गमजदा थे, चेहरा बदला हुआ था। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अबू हुज़ैफा, गालिबन अपने वालिद के सिलसिले में तुम्हारे दिल के अंदर कुछ एहसासात हैं। उन्होंने कहा, नहीं, वल्लाह या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मेरे अंदर अपने बाप के बारे में और उनके कत्ल के बारे में जर्रा भी लर्जिश नहीं। अलबत्ता मैं अपने बाप के मुतालिक जानता था कि उनमें सूझबूझ है, दूर अंदेशी और फजल व कमाल है, इसलिए मैं आस लगाए बैठा था कि ये खूबियाँ उन्हें इस्लाम तक पहुँचा देंगी, लेकिन अब उनका अंजाम देखकर और अपनी तवक्को के खिलाफ कुफर पर उनका खात्मा देखकर मुझे अफसोस है। इस पर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अबू हुज़ैफा के हक में दुआए खैर फरमाई और उनसे भली बात कही। ये मारका मुशरिकीन की शिकस्त फाश और मुसलमानों की फतह मुबीन पर खत्म हुआ और इसमें 14 मुसलमान शहीद हुए, 6 मुहाजरीन में से और 8 अंसारी में से। लेकिन मुशरिकीन को भारी नुकसान उठाना पड़ा। उनके 70 आदमी मारे गए और 70 कैद किए गए, जो अमूमन कायद, सरदार और बड़े सरबरा हजरात थे। खात्मा जंग के बाद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मक्तूलीन के पास खड़े होकर फरमाया, तुम लोग अपने नबी के लिए कितना बुरा कुंबा और कबीला थे। तुमने मुझे झुटलाया जबकि औरों ने मेरी तस्दीक की। तुमने मुझे बेयारो मददगार छोड़ा जबकि औरों ने मेरी ताईद की। तुमने मुझे निकाला جبکہ اوروں نے مجھے پناہ دی. اس کے بعد آپ نے حکم دیا اور انہیں گھسیٹ کر بدر کے کنویں میں ڈال دیا گیا. حضرت ابو طلحہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ نبی پاک صلی اللہ علیہ وآلہ وسلم کے حکم سے بدر کے روز قریش کے 24 بڑے بڑے سرداروں کی لاشیں بدر کے ایک گندے خبیث کنویں میں پھینک دی گئی. آپ صلی اللہ علیہ وآلہ وسلم کا دستور تھا کہ آپ جب کسی قوم پر فتح یاب ہوتے تو 3 دن میدان جنگ میں قیام فرماتے. چنانچہ جب بدر میں 3rd دن آیا تو آپ کے حسب الحکم آپ کی سواری پر کجاوا کسا گیا. اس کے بعد آپ صلی اللہ علیہ وآلہ وسلم پیدل چلے اور پیچھے پیچھے صحابہ کرام رضی اللہ تعالیٰ عنہ بھی چلے, یہاں تک کہ آپ صلی اللہ علیہ وآلہ وسلم کنویں کی بار پر کھڑے ہو گئے. پھر انہیں ان کا اور ان کے باپ کا نام لے کر پکارنا شروع کیا, اے فلاں بن فلاں اور اے فلاں بن فلاں, کیا تمہیں یہ بات خوش آتی ہے کہ تم نے اللہ اور اس کے رسول کی اطاعت کی ہوتی, کیونکہ ہم سے ہمارے رب نے جو وعدہ کیا تھا اسے ہم نے برحق پایا. تو کیا تم سے تمہارے رب نے جو وعدہ کیا تھا اسے تم نے برحق پایا؟ حضرت عمر رضی اللہ تعالیٰ عنہ نے عرض کی, یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم, آپ ایسے جسموں سے کیا باتیں کر رہے ہیں جن میں روح ہی نہیں؟ نبی پاک صلی اللہ علیہ وآلہ وسلم نے فرمایا, اس ذات کی قسم جس کے ہاتھ میں محمد کی جان ہے, میں جو کچھ کہہ رہا ہوں اسے تم لوگ ان سے زیادہ نہیں سن رہے ہو, اور ایک روایت میں ہے کہ تم لوگ ان سے زیادہ سننے والے نہیں, لیکن یہ لوگ جواب نہیں دے سکتے. سامعین, وقت کی کمی کے باعث ہم آج کی اس نشست کو یہیں پر برخاست کریں گے. انشاءاللہ آپ سے ملاقات ہوگی اگلی نشست میں. اس کے ساتھ ہی قاسم بھٹی کو دیجیے اجازت. اللہ نکبان.
0: آپ کی سماعتوں سے ٹکراتی یہ آواز یو سی پی کی دنیا ایف ایم 92.6.
2: دو پتے پت جھڑ کے پیڑوں سے اترے تھے, پھر اترنے کی چاہت میں وہ صحراؤں سے گزرے. جب درخت ہمارے لیے اتنا کچھ کرتے ہیں تو کیوں نہ ہم ان کی خاطر ایک قدم اٹھائیں. ذرا سوچئے کہ جنگلات ہمارے لیے کیا کچھ کرتے ہیں. جنگلات درجہ حرارت میں کمی لاتے ہیں, آکسیجن مہیا کرتے ہیں, کاربن ڈائی آکسائڈ جذب کرتے ہیں, ماحول کو ٹھنڈا اور خوشگوار کرتے ہیں, پرندوں کے لیے ٹھکانہ ہے, سیلاب میں رکاوٹ بنتے ہیں. یہ حقیقت ہے کہ جنگلات انسانی زندگی کا لازمی جزو ہیں. اس لیے اپنے حصے کا پودا لگائیے تاکہ آنے والی نسل تک وہ ایک تناور درخت بن کر کھڑا ہو. A public service message by University of Central Punjab.
0: آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا.
3: Listen. Learn, discover. With radio station FM 92.6, UCP ki duniya.
2: Do patte pat jhad ke pedon se utre the, phir utne ki chahat mein us sehraon se guzre. Jab darakht hamare liye itna kuch karte hain تو کیوں نہ ہم ان کی خاطر ایک قدم اٹھائیں. ذرا سوچئے کہ جنگلات ہمارے لیے کیا کچھ کرتے ہیں. جنگلات درجہ حرارت میں کمی لاتے ہیں, آکسیجن مہیا کرتے ہیں, کاربن ڈائی آکسائڈ جذب کرتے ہیں, ماحول کو ٹھنڈا اور خوشگوار کرتے ہیں, پرندوں کے لیے ٹھکانہ ہے, سیلاب میں رکاوٹ بنتے ہیں. یہ حقیقت ہے کہ جنگلات انسانی زندگی کا لازمی جزو ہیں. اس لیے اپنے حصے کا پودا لگائیے تاکہ آنے والی نسل تک وہ ایک تناور درخت بن کر کھڑا ہو. A public service message by University of Central Punjab.
4: Sufi sings who that which is, that which was, that which will be.
5: Mm-hmm. مسلمانی که داند رمز دین رو، نساید پیش غیر الله جبین رو. اگر گردون به کام او نگردد، به کام خود بگرداند زمین رو. این رادیو FM 92.6 است. بشنوید جهان UCP.
3: Listen. Learn. Discover. With radio station FM 92.6 UCP ki duniya.

0: ये है पाकिस्तान की आवाज UCP रेडियो FM 92.6। इस हुनर कदा में हम सदाकार बनाते हैं। चलना तो सबको आता है, हम उड़ना सिखाते हैं। आप सुन रहे हैं FM 92.6 UCP की दुनिया।
1: Listen, learn, discover. With radio station FM 92.6 UCP की दुनिया।
2: www.ucp.edu.pk FM 92.6 Life Station of the Nation.
1: Number 1 Radio Station FM 92.6 UCP ki duniya Number 1 Radio Station FM 92.6 UCP ki duniya
3: Sufi sings who That which is, that which was, that which will be.
4: مسلمانی که داند رمز دین را نساید پیش غیر الله جبین را اگر گردون به کام او نگردد به کام خود بگرداند زمین را این رادیو FM 92.6 است بشنوید جهان UCP

0: سامعین، یونیورسٹی آف سینٹرل پنجاب ایف ایم 92.6 پر اب آپ سنیں گے ڈاکومنٹری سائبر کرائم۔
1: انفارمیشن ٹیکنالوجی عالمی سطح پر معاشرے اور معیشت کا لازمی جز بن گئی ہے۔ ہم انفارمیشن ٹیکنالوجی، کمپیوٹر اور اس کے ساتھ ساتھ عالمی نیٹ ورک پر انحصار کر رہے ہیں۔ دنیا کا نیٹ ورک جسے سائبر سپیس کہا گیا ہے، اس کی کوئی حد نہیں۔ سوشل میڈیا جہاں مؤثر ثابت ہو رہا ہے، وہاں اس کا غلط استعمال بھی نقصان پہنچا رہا ہے۔ سوشل میڈیا، خاص طور پر فرینڈلی یوزر ایپ جیسے کہ فیس بک پر جعلی اکاؤنٹس کی بھرمار ہے۔ 80% عوام فیس بک کے ذریعے سائبر کرائم کا نشانہ بنتی ہے۔ کہنے کو تو سوشل میڈیا ہم محبت اور امن و امان کے فروغ کا ذریعہ بناتے ہیں، مگر یہ سوشل ایپس نے سیاست، معاشرت اور دین کسی کو نہیں بخشا۔ سوشل میڈیا پر ایسی سرگرمیاں بھی عروج پر ہیں جو معاشرے کے مختلف طبقات اور مکاتب فکر میں ایک دوسرے کے خلاف نفرت اور برائیوں کو پروان چڑھا رہے ہیں۔ پہلی دفعہ سائبر کرائم ایکٹ کا نفاذ 31 دسمبر 2007 کو پرویز مشرف کے دور حکومت میں کیا گیا۔ موجودہ حکومت نے بھی اس مسئلے کے حل کے لیے قومی اسمبلی اور سینٹ سے ایک ترمیمی بل، پریونشن آف الیکٹرک کرائمز آرڈیننس، پاس کروایا، جس میں 3 ماہ سے 14 سال قید اور 50,000 سے لے کر 5 کروڑ تک جرمانے کی سزا کا تعین کیا گیا۔ اس قانون کے تحت صرف انٹرنیٹ پر ہی نہیں بلکہ تصویر کشی، میسجز، ای میلز، فون اور کیمروں کے ذریعے ڈیٹا کو شیئر کر کے کسی کو ڈی فیم کرنے پر یہ سزا اور جرمانہ لاگو ہوگا۔ جیسے کہ سوشل میڈیا پر کسی کی اجازت کے بغیر اس کی تصویر، اشتہار اور پیغام بھیجنے پر 3 ماہ کی قید اور 50,000 سے لے کر 5 کروڑ تک کا جرمانہ ادا کرنا پڑ سکتا ہے۔ سائبر کرائم ایکٹ کے تحت سیاستدانوں کے کارٹونک بلاگز بنانا اور تجزیہ کرنا بھی قابل جرم ہے۔ سائبر کرائم کے تحت ہراساں کرنے اور معاشرے میں الیکٹرانک ایپس کے تحت ملکی سالمیت کو نقصان پہنچانے والے شخص کو بغیر کسی ایف آئی آر کے گرفتار بھی کیا جا سکتا ہے۔ قانونی ماہرین کے مطابق اس قانون میں ایف آئی اے کو لامحدود اختیارات دیے گئے ہیں۔ اس حوالے سے ایف آئی اے کے ڈپٹی ڈائریکٹر محمد رضوان صابر خان کا کہنا تھا،
2: جو سائبر کرائم سرکل ہے یہ ایف آئی اے کے انڈر آتا ہے اور یہ اس کا ایک سب پارٹ ہے ایف آئی اے سرکل کا۔ 2007 سے پہلے سائبر کرائم کے بارے میں پاکستان میں کوئی لا نہیں تھا۔ 2007 میں پہلا لا آیا اور اس کے بعد 2016 میں پروینشن آف الیکٹرانک کرائم ایکٹ آیا۔ اس لا کے تحت آپ کو کم از کم 3 سال سے سزائے موت تک سزا ہو سکتی ہے۔ اس میں اگر آپ نے کسی کی کوئی نوٹ پکچر کسی کو سینڈ کی ہے واٹس ایپ پہ، تو اس کی کم از کم سزا 7 سے 14 سال ہے، اور یہ نان بیلیبل فینس ہے، اس میں کسی بندے کی بیل نہیں ہوتی۔ اگر کوئی آدمی سائبر کرائم ہراسمنٹ میں پایا جاتا ہے اور وہ کمپلین کرنا چاہتا ہے ایف آئی اے سائبر کرائم کو، تو اس کے 2-3 طریقے ہیں۔ ایک تو یہ آپ آن لائن جا کے اس کی کمپلین کر سکتے ہیں، جس کی ویب سائٹ کا یو آر ایل ایڈریس ہے complain.nr3c.gov.pk۔ آپ تھرو فون بھی کمپلین رجسٹرڈ کروا سکتے ہیں، ہمارا ہیلپ لائن نمبر ہے 9911۔ تو آپ ہمارے آفس میں آ کے بھی اس کی کمپلین کروا سکتے ہیں۔ ہمارا آفس لاہور میں جو ہے وہ 87 شادمان 2 میں ہے۔ اس کے علاوہ سائبر کرائم کے آفس پنجاب میں، گجرانوالا میں، فیصل آباد میں اور ملتان میں بھی ہے، ادھر بھی آپ جا کے اس کی کمپلین لکھوا سکتے ہیں۔
1: اگر کوئی شخص سائبر ہراسمنٹ کا شکار ہوتا ہے تو وہ فیڈرل انویسٹیگیشن ایجنسی کے نیشنل ریسپانس سینٹر اردو یا انگریزی زبان میں درخواست بھیج سکتا ہے، جس میں اسے اپنے ساتھ ہوئے واقعے اور اس کے شواہد کو درخواست میں لکھنا ہوگا۔ اس کے علاوہ وہ اپنے ای میل اور فیکس کے ذریعے بھی اپنی شکایات درج کروا سکتا ہے، اور مزید معلومات کے لیے نیشنل ریسپانس سینٹر کے ایمرجنسی نمبر 9911 پر کال بھی کر سکتا ہے۔ یونائیٹڈ نیشنز ڈیولپمنٹ پروگرام کی نیشنل ہیومن ڈیولپمنٹ رپورٹ کے مطابق پاکستان کی 64% آبادی نوجوان نسل پر مشتمل ہے، جس میں سے 30% آبادی 15 سے 29 سال کے ایج گروپ کے نوجوانوں پر مشتمل ہے۔ जो ज्यादातर साइबर क्राइम का शिकार होते हैं। साइबर क्राइम के केस में चाइल्ड पोर्नोग्राफी, सेक्सुअल अब्यूज जैसे केसेस शामिल हैं। साइबर क्राइम की रोकथाम के लिए हमें साइबर क्राइम एक्ट, राइट टू इंफॉर्मेशन एक्ट जैसे बुनियादी कवानीन को स्कूलों और कॉलेजों की तालीमी सरगर्मियों का हिस्सा बनाने की जरूरत है। ब्लैकमेलिंग का अमल दिन ब दिन परवान चढ़ रहा है और ये भी कानूनी बिल के तहत साइबर क्राइम का हिस्सा है, मगर हमें अपने ही हुकूक का इल्म नहीं। ब्लैकमेलिंग का रुझान खास तौर पर यूनिवर्सिटीज और कॉलेजेस के तलबा तालबात में है। शुरू शुरू की दोस्ती और हमदर्दी के चक्कर में अपनी हसास और पर्सनल इंफॉर्मेशन को शेयर करना और फिर पछतावे के आंसू बहाना रोजाना का मामूल बन गया है। इस हवाले से मीडिया लेक्चरर राबेल नियाज का कहना था,
3: साइबर क्राइम में जो आजकल लड़कियां बहुत ज़्यादा मुश्किलात का शिकार हैं और बहुत आम देखने में आ रहा है कि तस्वीरें जो शेयर की जाती हैं फेसबुक जैसे प्लेटफॉर्म पे, उसकी वजह से वो काफ़ी मुश्किलात का शिकार होती हैं। तो क्या बेहतर है, क्या किया जा सकता है बजाय इसके कि आप किसी को मौका दें, किस तरह से आप बच सकते हैं, खुद अपने तौर से अपना बचाव कैसे कर सकते हैं, इस हवाले से मैं बात करना चाहूँगी। सबसे पहली बात तो ये कि बेहतर ये होगा कि फेसबुक पे फैमिली की और अपनी तस्वीरें शेयर ना किए जाएं, क्योंकि आप नहीं जानते कि किसी भी तरीके से किस तरह से उनका इस्तेमाल किया जा सकता है। और यकीनन बहुत से लोग अच्छी नीयत होने के बावजूद हो सकता है कि कोई गलत इस तरीके से भी इस्तेमाल कर दें, तो बेहतर यही होगा कि आप किसी को मौका ही ना दें। और दूसरा ये कि फ्रेंड्स जो आप सेलेक्ट करते हैं उसको भी आप बहुत एहतियात से इस्तेमाल करें कि किस तरह से आपने अपने फ्रेंड्स को सेलेक्ट करना है। हर किसी को, हर फ्रेंड्स के फ्रेंड्स को भी आप अगर सेलेक्ट कर लें और अपनी फ्रेंड लिस्ट पढ़ाते जाएं, तो इस तरह से भी लड़कियां साइबर क्राइम का शिकार हो सकती हैं। आप नहीं जानते कि आपके दोस्त के दोस्त के दोस्त की कैसी नीयत हो सकती है आपकी तरफ। तो बेहतर ये होगा कि आप अपने जो दायरा अहबाब है उसको सिर्फ मुखलिस लोगों तक ही रखें। और तस्वीरें शेयर करने के अलावा और जो डिटेल्स आप शेयर करते हैं, मसलन ये कि आप अगर कहीं खाना खाने जा रहे हैं और अगर आप रूटीन में कहीं किसी और जगह जा रहे हैं और अपने आप को जियो टैग कर लेते हैं फेसबुक पे, ये भी बहुत ख़तरनाक बात हो सकती है, क्योंकि आप नहीं जानते कि कौन आप पे नज़र रख रहा है और कौन किसी भी वक्त आपका गलत इस्तेमाल कर सकता है। तो जियो टैगिंग फेसबुक पे तस्वीरें शेयर करने के अलावा जियो टैगिंग भी एक बहुत ख़तरनाक बात हो सकती है। तो अपनी ज़िंदगी की तफसीलात फेसबुक पे देने से गुरेज करें, इस तरह बहुत सी मुश्किलात से बच सकते हैं। तो लड़कियों को खासकर इन बातों का बहुत ख्याल करने की ज़रूरत है। अपनी बहनों को और अपनी बेटियों को ये बात समझाने की बहुत ज़रूरत है, माओं को और टीचर्स को, कि वो किस तरह से अपनी प्राइवेसी का ख्याल रखते हुए अपनी बहुत पर्सनल चीज़ें जो हैं वो फेसबुक पे शेयर ना करें। उसमें तस्वीर भी आ जाती है, उसमें और डिटेल्स भी आ जाती हैं। अगर आप कहीं पे कहीं शामिल हुए हैं, किसी इवेंट पे गए हैं, तो ये सब तफसीलात फेसबुक पे देने की हरगिज़ ज़रूरत नहीं है। इन तमाम चीज़ों का ख्याल अगर आप रखें तो आप साइबर क्राइम से यकीनन बच सकते हैं।
1: हुकूमत को चाहिए बाकी वाकयात की तरह पाकिस्तानी आवाम को इस हवाले से भी आगाही के सिलसिले में इकदामात करके जिंदगियों को महफूज बनाए। इस डॉक्यूमेंट्री की रावी हैं महर रशीद, तहरीर व हिदायत नौशीन अकबर, मुइजा जफर और खतीजा मकसूद, निगराने आला मिस हिना अदीब। खसूसी शुक्रिया जनाब सुहेल अनवर, जनाब सुआले हैदर और मिस हिना अदीब।
0: सामिन, यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब FM 92.6 पर अभी आप सुन रहे थे डॉक्यूमेंट्री साइबर क्राइम।
4: ये आवाज है लाहौर की, ये आवाज है यूसीपी की, तो सुनते रहिए FM 92.6 यूसीपी की दुनिया।